0: अभी आप शोएब मंसूर की अपने वक्त की मारूफ फिल्म खुदा के लिए का टाइटल सॉन्ग सुन रहे थे। अब आपको एक वक्फे की तरफ लिए चल रहे हैं, मगर वक्फे से जब वापस आएंगे तो हम ऑस्ट्रेलिया एक्सप्लेन में आपको सुनवाएंगे कि क्या ऑस्ट्रेलिया में इलेक्ट्रिक गाड़ियां रखना अच्छा फैसला है। ये हमारी फ्यूल इन फोकस पॉडकास्ट सीरीज़ का हिस्सा है जो ऑस्ट्रेलिया एक्सप्लेन के में आपको सुनवाई जा रही है। इसके अलावा मेडल ऑफ ऑर्डर ऑस्ट्रेलिया ऑर्डर हासिल करने वालों से बातचीत भी आप सुन सकेंगे और पाकिस्तान भी आपको लिए चलेंगे और गीत और नगमे भी बहुत से हमारे पास आपके लिए मौजूद रहेंगे, मगर ये सब कुछ इस वक्फे के बाद।
1: Geico knows there's a home you and a road you. Right now you're hearing home you. She's not in an RV. She's at home, feeling out of breath from a spin class.
2: And one, and two, and three, and four, and seven.
1: Meanwhile, road you can breathe easy in an RV with 24/7 claim support from Geico's insurance specialists. So the only thing she's counting is highways.
3: Okay, we can take the one to the five to Route 66. Perfect.
1: It feels good to be a road you. It feels good to Geico.
4: Starting a new life in Australia isn't easy.
5: A lot of companies have rejected me.
6: Sometimes I feel like, oh, I'm gonna quit. I've give up.
4: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
7: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
8: Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
9: SBS Audio.
10: प्ले बटन दबाइए, नई दुनिया पाइए।
11: 了解澳大利亚，准备好了吗
12: ？SBS Chill.
13: SBS Pop Asia. Non-stop Asian pop.
14: Can you describe that feeling for people who haven't experienced it?
15: SBS Hindi उपलब्ध करवाता है.
16: Far from the partisan politics.
17: 60 से ज़्यादा ज़बानों में खबरें, दिलकश मूसीकी, पसंदीदा पॉडकास्ट, सौतों आहंग की दुनिया तक पहुँचने के लिए SBS Audio app डाउनलोड कीजिए.
9: sbs.com.au/audio.
0: आप हैं SBS उर्दू के साथ और मैं हूं रेहान अलवी। अब ऑस्ट्रेलिया एक्सप्लेन की तरफ हम आपको लिए चल रहे हैं, मगर इससे पहले ये याद दिलाएं कि आपको हम इसके अलावा मेडल ऑफ ऑस्ट्रेलिया हासिल करने वालों से भी मिलवाएंगे और पाकिस्तानी ज़ेर इंतज़ाम कश्मीर में जो हड़तालें, हलाकतें और एहतजाज जारी है उसके बारे में भी बातचीत करेंगे। मगर आइए पहले जिक्र करते हैं बर्की गाड़ियों का कि क्या वाकई इलेक्ट्रिकल गाड़ी ख़रीदने का के बारे में अगर आप सीरियस हैं लेकिन नहीं जानते कि ये आपके लिए अच्छा फ़ैसला है या नहीं, तो इस हफ़्ते खुश आमदीद ऑस्ट्रेलिया में जानिए इंतखाब करते हुए किन बातों का ख्याल रखना ज़रूरी है। पेश कर रही हैं वरदा वक़ार।
18: आप ऑस्ट्रेलिया को जानने में मदद के लिए SBS ऑडियो का तैयार करता पॉडकास्ट ऑस्ट्रेलिया एक्सप्लेन सुन रहे हैं।
19: सामीन, क्या आप हालिया अदम इस्तेहकाम और ईंधन की कीमतों में गैर यकीनी सूरत हाल के असरात महसूस कर रहे हैं और इलेक्ट्रिक व्हीकल की जानिब स्विच करने के बारे में सोच रहे हैं? तो आप अकेले नहीं हैं। फरोख्त बढ़ रही है और हुकूमती मरात इस तब्दीली को आगे बढ़ा रही हैं, मगर ऑस्ट्रेलिया में ड्राइवर्स के लिए ये तब्दीली किस हद तक अमली है? इलेक्ट्रिक गाड़ियां, जिन्हें ईवीज कहा जाता है, ईंधन की कीमतों में इस्तेहकाम ना होने की वजह से तेजी से मकबूल हो रही हैं। सनदी डेटा के मुताबिक अप्रैल 2026 में ऑस्ट्रेलिया में बेची गई हर 6 में से एक गाड़ी इलेक्ट्रिक गाड़ी थी। हुसैन दे स्वयंबर यूनिवर्सिटी ऑफ टेक्नोलॉजी में ट्रांसपोर्ट टेक्नोलॉजी और सस्टेनेबिलिटी के प्रोफेसर हैं। उनका कहना है इलेक्ट्रिक गाड़ियों के लिए इब्तदाई सरमायाकारी अभी भी पेट्रोल और डीजल गाड़ियों की निस्बत ज्यादा है, मगर जब से उनकी फरोख्त और इंतखाबात में इजाफा हुआ है कीमतों में कमी वाकई हुई है।
12: We are starting to see more variety of models of different sizes and affordability levels. You know, 3-4 years ago, we would struggle to find an EV for less than $50,000. Nowadays, they're in the 30, mid-30 range. And with government incentives as well, they can be even cheaper. But there is that premium.
19: EV خریدتے وقت دستیاب مراعات کے لیے اپنی ریاست یا علاقے کی حکومت سے رابطہ کریں. تنخواہ کی پیکجنگ کے انتظامات پر ملازمین ای وی لیزنگ کے لیے ٹیکس میں رعایت بھی حاصل کر سکتے ہیں. رائل آٹو موبائل کلب آف ویسٹرن آسٹریلیا میں گاڑیوں اور ایندھن کے مینیجر ایلکس فارسٹ بتاتے ہیں.
16: So if you have a novated lease, you can get a discount on the fringe benefits tax. So that can save you quite some thousands of dollars annually over, say, a 5-year lease period. And would leave it up to the consumers to go and see whether a novated lease would suit them.
19: Petrol aur diesel gaadiyon ke muqable mein electric gaadiyan chalane mein sasti hain. Andaaza hai ki driver salana eendhan ki lagat mein 70% tak aur servicing ki lagat mein 40% tak bachat kar sakte hain. Professor Dia wazahat karte hain.
12: Electricity is much cheaper than petrol per kilometer. We don't have to rely on importing it like we do with petrol. And EVs, because they are simpler mechanically, the servicing costs are also lower. So over time, those savings can add up and can offset the higher purchase price.
19: لیکن یہ بات ذہن میں رکھیں کہ عوامی چارجنگ اسٹیشنز پر بجلی کی خریداری پر بچت کم ہوتی ہے کیونکہ فی کلو واٹ گھنٹہ قیمت گھر میں چارجنگ کے مقابلے میں زیادہ ہے. موجودہ مارکیٹ میں برقی گاڑیوں کی رینج کے بارے میں کیا خیال ہے؟
12: The basic models can travel 400 to 500 kilometers on a single charge. Where they fall short is when you need to travel interstate, for example, in which case you need to plan your stops, especially in regional areas. There are thousands of kilometers without fast charger. That can be problematic.
19: اگر آپ ایک اپارٹمنٹ میں رہتے ہیں تو ممکن ہے آپ کو ایک وقف شدہ الیکٹرک گاڑی کا چارجر نصب کرنے کے لیے اپنی مینیجنگ باڈی سے اجازت لینے کی ضرورت ہو. لیکن کئی ڈرائیوروں کے لیے اپنی الیکٹرک گاڑی کی کیبل کو گھریلو پاور آؤٹ لیٹ میں لگانا ہی کافی ہوگا. ایلکس فارسٹ وضاحت کرتے ہیں.
16: So if you have off-street parking and a power point in your garage or carport, you can definitely charge it using that power cable. And it tends to suit people who don't need to drive too far, so under 100 k's a day. But if you're having to drive much further daily, do long trips and use more battery power, you're going to need to replace that overnight and comfortably. And that's where a home charger does come into play.
19: آسٹریلیا میں بجلی سے چلنے والی گاڑیاں ابھی 20 سال سے کم عرصے سے موجود ہیں، اس لیے پرانی گاڑیوں کی مارکیٹ کی ابھی ابتدا ہی ہے. تاہم گزشتہ کچھ مہینوں میں استعمال شدہ ای وی گاڑیوں میں صارفین کا اعتماد کافی بڑھا ہے اور ان کی دوبارہ فروخت کی قیمتیں پیٹرول گاڑیوں کے برابر آتی جا رہی ہیں. کسی بھی نئی گاڑی کی طرح بعد از فروخت سروس کی حمایت اور سروسنگ کے اختیارات پر غور کرنا ضروری ہے. ممکنہ خریداروں کو بیٹری کی وارنٹی پر بھی غور کرنا چاہیے. تاہم خوش آئند خبر یہ ہے کہ ای وی مارکیٹ کے لیے مسابقتی ہونے کا فائدہ صارفین کو ہوتا ہے. ایلکس فارسٹ وضاحت کرتے ہیں.
16: Fortunately for consumers, we have around sort of 60 or so brands in the market at the moment. So doing your research, not just car reviews, but finding out what people really think of what the ownership experience is like. Making sure you know exactly what you're getting for the price that you want to pay and that it suits your needs as well.
19: سامعین آپ سن رہے تھے خوش آمدید آسٹریلیا اور میں ہوں وردہ وقار.
18: آپ ایس بی ایس آڈیو کا پوڈکاسٹ سن رہے تھے. آسٹریلیا ایکسپلینڈ کی دیگر اقساط سننے کے لیے sbs.com.au/australiaexplained پر جائیے.
0: یہ تو تھی برقی گاڑیوں کی کہانی. آپ ہیں ایس بی ایس اردو کے ساتھ اور کچھ دیر میں ہم آپ کو اور بھی کچھ دلچسپ اور معلوماتی سیگمنٹس آپ کو سنوائیں گے. مگر کیوں نہ برقی گاڑیوں سے نکل کر کچھ ساز و آہنگ کی دنیا میں چلتے ہیں. کہتے ہیں کہ موسیقی بھی دل کے تاروں کو جھنجھناتی ہے. آج اس وقت آپ کو سنوا رہے ہیں ڈراما سیریل ترک وفا کا یہ گیت. یہ او ایس ٹی محسن عباس اور نرمل رائے نے گایا ہے.